दिन का महत्व क्या है और हमने यह इस दिन की शुरुआत कब और कैसे की। विश्व के रूप में 1987 में 31 मई को पहली बार ऐसा महसूस हुआ कि हमने तंबाकू को निषिद्ध दिवस के रूप में मनाना चाहिए। तब से हर साल 31 मई को ही हम लोग तंबाकू निषिद्ध दिवस मनाते हैं। तंबाकू का सेवन जो आजकल का ट्रेंड चल रहा है उसके हिसाब से काफी ज्यादा है और ये इसी कारण से हम लोग तंबाकू के दुष्प्रभावों से सबसे ज्यादा ग्रसित हैं। विश्व के जनसंख्या के हिसाब से देखा जाए तो हमारा जनसंख्या द्वितीय नंबर पे होने के साथ साथ पर तंबाकू के सेवन में के उत्पादनों का सेवन भी हम द्वितीय रूप में ही कर रहे हैं और खास करके जो युवा हैं, जो वयस्क अभी हुए ही नहीं हैं 15 साल से लेके तो 25 साल के उम्र के लोगों को तंबाकू का अलग अलग रूप में सेवन करना बहुत ही घातक सिद्ध हो रहा है, क्योंकि हम ये देख रहे हैं कि तंबाकू के दुष्प्रभावों को वयस्क जो जनसंख्या है वो तो समझ में उनको आ रहा है, पर आजकल की आधुनिक पद्धति के कारण जैसे कि एडवर्टाइजमेंट विज्ञापनों से तंबाकू का उपयोग अलग अलग तरीके से लिया जाता है जो कि ये बहुत ही आकर्षित युवावस्था में जिनको कि पता नहीं होता बहुत ही आकर्षण का लेवल कर देते हैं। पहले हम बता देते हैं बीड़ी सिगरेट नुकसानदायक होता है सबको पता है, पर जो नया अभी वयस्क बच्चा हुआ नहीं है 15 साल की उम्र का बच्चा है उसको उसके सामने दिखता है कुछ नई आकर्षक वस्तु दिखती है कि अरे यह क्या है, इसका उपयोग कैसे किया जाता है, इसका उस दुष्परिणाम से उसको तो कुछ पता ही नहीं है। और आजकल के विज्ञापन भी इतने भ्रामक हो जाते हैं कि अरे बिना धुआं लिए ही हम सिगरेट दे रहे हैं, हमारे सिगरेट पीने से धुआं नहीं उठता है, स्मोकलेस सिगरेट है। ये बहुत आकर्षित करता है जो नई पीढ़ी होती है कि अरे तो बिना धुएं के सिगरेट कैसी होती है, चलो पी जाए। ये इस तरीके से जो आकर्षण है इन युवावस्था में इसकी बहुत ज्यादा ही जागरूकता फैली रहती है और इसके रोकथाम के लिए ही गवर्नमेंट ने विभिन्न प्रकार की नीतियां बनाई हैं जिसको कि तंबाकू के लिए बहुत आवश्यक है। सबसे पहले तो हम यह देखते हैं कि हम 31 मई 2026 का जो थीम है इस साल हम लोग क्या साल भर किस बात पे जोर देने वाले हैं तंबाकू निषेध के लिए, वो ये है कि तंबाकू के उत्पादों का जो भ्रामक प्रचार होता है उस प्रचार को रोकना। बिल्कुल कि एक प्रकार से देखा जाए कि बिल्कुल एक बहुत ही शानदार तरीके से बताते हैं कि अरे इसमें तो बहुत ज़्यादा खुशबू रहती है, बहुत ही लुभावना पैकिंग में देते हैं और मोहक और छप और तो और स्वाद के साथ साथ भी बहुत अच्छा आकर्षण रहता है और ये एक प्रकार से लोगों को लुभान्वित करता है कि अरे इसको इसका हमने सेवन करना चाहिए। और आजकल के जो डिजिटल मार्केटिंग जिसको बोलते हैं, अलग अलग मीडिया होता है, सोशल मीडिया होता है, व्हाट्सएप होता है, फेसबुक होता है, जितने प्रकार के मीडिया होते हैं, प्रिंटिंग मीडिया होता है, ये सब मीडिया में इसके जो प्रभाव अलग अलग तरीके से बताते हैं और ये दुष्प्रभावों से दूर तरफ छाटते जाते हैं। इस तरीके का जो खतरनाक तरीके का जो विज्ञापन होता है जिसमें कि तंबाकू का नाम लिए बिना कि अरे इसमें तंबाकू नहीं है, ये इस प्रकार से जो प्रलोभन देते हैं ये आकर्षित करता है नए लोगों को। तो इस तरीके का जो है हमें विज्ञापनों को रोकना है, गवर्नमेंट की पॉलिसी है कि जो गलत तरीके से विज्ञापन आ रहे हैं उनको कि उस उद्देश्य को रोकना है। और ये फिर इसका दुष्परिणाम के बारे में यदि हम बताते हैं, तंबाकू के सेवन से मुंह का कैंसर ही नहीं शरीर के सभी अवयव एक दूसरे से रिलेटेड होते हैं, इसलिए दिल की बीमारी और रक्त का नलियों में खून की नलियों में रक्त जम जाना, इस प्रकार की बीमारी और दिल की बीमारी के साथ साथ फेफड़े का कैंसर, यह सब तंबाकू के सेवन से ही होता है। तंबाकू खाने के रूप में, तंबाकू पीने के रूप में, तंबाकू पीने के अलग अलग प्रकार से या तो जला के मतलब बीड़ी
سگریٹ حکا یہ سب بالکل ایک نارمل طریقے سے ہی لیا جاتا ہے. پر آج کل ہم یہ بتاتے ہیں کہ تمباکو کا سیون ہم نہیں دے رہے, ہم تو نکوٹن دے رہے ہیں. تمباکو کا سبسٹیٹیوٹ, تمباکو کا وشیش طریقے سے دوسرا پردارتھ کا اس کا تمباکو کا نام لیے بنا کہ یہ اس میں تمباکو نہیں ہے, وگیاپن میں ایسا لکھا رہتا ہے, پر اس میں کیا ہوتا ہے, کیمیکل ہوتا ہے, ایک سنتھیٹک کیمیکل ہوتا ہے جو کہ نکوٹین کو بڑھاوا دیتا ہے. نکوٹین ایک پرکار سے تمباکو میں سب سے بڑا کارک ہوتا ہے جو کہ الگ الگ شریر کے اویوہوں کو گرسیت کرتا ہے اور کینسر کی بیماری کو بھی پیدا کرتا ہے. ہمارے بھارت میں دیکھا جائے تو سب سے زیادہ سگریٹ پینے والے پرشوں میں 82% قریب قریب پشچم بنگال میں ہوتے ہیں اور بیڑی کا اپیوگ اتراکھنڈ میں ہوتا ہے. اپن یہ دیکھا جائے تو دھومرپان کا اتہاس قریب قریب 2000 پرانا ہے, اور پر یہ پہلے بھانگ کے روپ میں سیون کیا جاتا تھا. اور یدی ہم دیکھیں تمباکو کا جو آگمن ہمارے بھارت میں ہوا, بھارت ورش میں پہلے تمباکو نہیں ہوتا, ایک 17th شتابدی میں تمباکو کا آیوجن ہوا. پھر اور قریب قریب ہم دیکھیں کہ 26 کروڑ جن سنکھیا جو ہوتی ہے موٹے طور پر آج بلو پورے وشو میں 26 کروڑ کی جن سنکھیا تمباکو اور تمباکو کے اتپادکوں سے گرسیت ہوتی ہے اور اس کے دشپریناموں سے ہی ان کی مرتیو تک ہو جاتی ہے. اور اس طریقے سے اس کو روکنا اچت سمے پہ بہت آوشک ہے. سرکار اس کو روکنے کے لیے کیا کیا طریقے اپناتی ہے؟ ایک تو اپنی خود کی سرکار کی پالیسی ہونا چاہیے کہ تمباکو کا اپیوگ کیسے کم کیا جائے اور دھومرپان سے ہم کیسے بچائیں. جیسے کہ جو اویسک بچہ ہے اسے سگریٹ اور تمباکو کے پروڈکٹ کی بکری نہیں کرنا چاہیے, اور سارجنک ستھلوں پر دھومرپان کو نشیدھ کرنا چاہیے. سبھی جگہ پر تمباکو سارجنک جگہ پر تمباکو کا سیون نہیں ہونا چاہیے, اور اس کے تمباکو کے اس سے خطرے کی جو چیتاونی ہوتی ہے وہ بھی خطرے کی چیتاونی بتانا چاہیے. اور تمباکو اور تمباکو کے جو پدارتھ ہیں ان کے اوپر جو ٹیکسز ہیں ان کے اوپر جو لگتا ہے در لگتی ہے بیاج در لگتی ہے بہت زیادہ ہونا چاہیے. اور ان کے اوپر جو غلط طریقے سے وگیاپن دیے جاتے ہیں کہ اسموک لیس دھواں رہت سگریٹ ای سگریٹ ہم دے رہے ہیں, ارے ای سگریٹ میں بھی تو نکوٹین ہے جو کہ ایک بہت بڑا کینسر کا کارن ہوتا ہے. اور سب سے زیادہ تمباکو کے سیون کرنے سے کون کون سے کینسر ہوتے ہیں دیکھا جائے تو پھیپھڑے, منہ کا کینسر, گلے کا کینسر, گال کا کینسر اور آہار نلی کا کینسر, اور آہار نلی کا کینسر اور یہ وبھن پرکار کے کینسروں کو اپیوگ آتا ہے. اس لیے اس کی روک تھام کرنا بہت ضروری ہے. اور آج کے اس حساب سے جو بھی ہوتا ہے کہ 13 سے 15 کی جو آیو اویس کو ہوتی ہے وہ ہی سب سے زیادہ آکرشت ہوتی ہے, کیونکہ وگیاپنوں کا اثر جو ہوتا ہے انہی کے اوپر سب سے زیادہ ہوتا ہے. اور اس کے لیے ہمیں مین چیز تو روک تھام اسی لیے کرنا ہوتا ہے. تمباکو کے اندر ایک پرکار سے 4000 پرکار کے کیمیکلز ہوتے ہیں, جس میں کہ 70 پرکار کے کیمیکل یہ سدھ ہو چکے ہیں کہ کینسر کا ہی کارن ہوتے ہیں. اور یہ کینسر کا کارن جس سے کہ اس میں لنگس کی بیماری ہوتی ہی ہے, جیسے کہ ہمارے بھارت ورش میں جیسے بیڑی کا اپیوگ بہت زیادہ ہوتا ہے اس لیے پھیپھڑے بہت زیادہ جلدی ہی یہ گرسیت ہو جاتے ہیں. اب آتے ہیں کہ ہم ان کو کیسے روکا جائے. دیکھا جائے تو ایک اس کے سبسٹیٹیوٹ ہوتے ہیں اس کو دینے سے, وہ ایکچولی وہ ڈاکٹر ہی پرسکرائب کرتے ہیں اور ڈاکٹر ہی دے پاتے ہیں. دیکھا جائے تو ایک نکوٹین کے لیے جو بلاک کرتے ہوتے ہیں دماغ کے نسوں کے لیے بلاک کرنا ہوتا ہے, اس میں نکوٹین کے اگینسٹ میں وہ پدار دیا جاتا ہے جس سے کہ منشیہ کو نکوٹین لینے کی یا تمباکو لینے کی اچھا جاگرت نہیں ہوتی ہے. اور بہت سے ایک پرکار سے ٹوبیکو کی جو ہوتی ہے ایک ہیلپ لائن بھی ہوتی ہے, گورنمنٹ کی ہیلپ لائن ہے 1800112356. یہ ہیلپ لائن ہے آپ کے 24 گھنٹے تیار رہتی ہے آپ کو یہ تمباکو سے آپ کو چھٹکارا پانے کے لیے, تمباکو کے وبھن جو ہوتے ہیں اس کے اپچار اس کے لیے بھی بتایا جاتا ہے. تو اس نیشنل ٹوبیکو کو جو کوئٹ لائن جو چھوڑنے کی رفتار ہے اس کے لیے بہت ضروری ہے 1800112356. آج دیکھا جائے تو تمباکو کے دشپربھاؤں کو بتانے کے لیے کا ہی دن ہے, اور وبھن بھرامک جو وگیاپن ہے اسے بند کیا جائے کہ تمباکو ہانیکارک ہوتا ہے. دھنیہ.